ये कपड़े जो आने शाम के लिए बिज़नेस थे ले चप्पल ले जो फोड़ कर जो नावखंड ले कर दें सर तो सर जाने कुली जा कर काश शायद से भी वो दस्ता रहते शायद मिशो है ना नर तो कुली दुनिया है तो भी जब मैं सही रोज़ वाला खुदे राज़ उस खाने में रज़िल वाला खुदा भी है लिखो आने में मेरी खुबारा में शरीन नाज के नाजनी ने बेसंगे जे वाला भी शेर दुशर्शा شهد وشاش ترداد بيجي بحطي ذا عوازا ذلوبي نتو دي ناخو دي كلو بيسوني هيسر عمسر فيدا دي سوال دار باري نكال وشي بيرا خدا بحيلي كوانا واي واي خي اهاي مدعي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي اي فلک مالا تخلاب دیر سی گنده مدا شوا کرنه قایده سول وی سبن یه جنا سید نه کوتی مسکینی حرامی میر یه خرامی خورال کابلی گنده مدا بواده ایو آیو